0: اس گانے کے ساتھ ہی آج کا آپ کے گیت پروگرام یہی ختم ہوتا ہے. اجازت دیجیے اپنے دوست اولی مینس کو. نمسکار, یہ آکاش وانی رانچی کا وویدھ بھارتی کیندر ہے. آئیے اب سنتے ہیں اب تک کے مکھیہ سماچار.
1: نمسکار, اب تک کے مکھیہ سماچاروں کے ساتھ میں پونم کرکٹا. राष्ट्रीय परीक्षा एजेंसी एनटीए ने आगामी नीट परीक्षा को देखते हुए विद्यार्थियों और अभिभावकों को घोटालेबाजों से सावधान रहने का अनुरोध किया है. एजेंसी ने सोशल मीडिया पोस्ट में कहा कि घोटालेबाज टेलीग्राम पर ऐसे चैनल चला रहे हैं जिनमें 21 तारीख को प्रस्तावित परीक्षा के